0: to the winner is...
1: And the winner is...
2: And the winner is...
0: Your business being heard on the radio.
3: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
4: व्हाइट एबी रोड पर धमाके पे धमाका, पेट्रोल स्टेशन के बाद अब पेशे खिदमत है बुखारी सुपर स्टोर, जिसकी सस्ती कीमतों का है हर तरफ चोर। होल सेल प्राइसेस डायरेक्ट टू द पब्लिक, आटा चावल दालें मसाला जात, रोजाना ताजा सब्जियां और फल फ्रूट, हलाल गोश्त और चूजे, फैमिली माहौल में एक ही छत तले हर शय मिले। बचिए इधर उधर की ख्वारी से, शॉपिंग कीजिए सारी बुखारी से। बुखारी सुपर स्टोर नेक्स्ट टू दुल्हन बुटीक, व्हाइट एबी रोड ब्रेडफोर्ड BD88JL। बुखारी पसंद आपकी और हमारी बुखारी। दुल्हन वो जो पिया मन भाई,
5: जेवर वो जो पाकिस्तान ज्वेलर से आए,
4: नित नए डिजाइन के सेट, चूड़ियां कंगन कांटे,
5: बालियां अंगूठियां और हार,
4: जो दुल्हन करे सिंगार,
5: आज ही मामू काके की दुकान,
4: खालिस सोने की पहचान,
5: पाकिस्तान ज्वेलर से शरीफ लाइए
4: और दुल्हन के चर्चे घर घर पहुंचाइए।
5: आपकी शान
4: हमारी आन,
5: क्वालिटी की पहचान।
4: पाकिस्तान ज्वेलर्स, 1 Dufferin Lane ब्रेडफोर्ड, BD95VR 01274 491 442।
5: पाकिस्तान ज्वेलर्स। अरे बेटी की शादी करीब आ रही है, समझ नहीं आ रही कि जेवर कहाँ से लूँ।
6: अरे भोली, तुम्हें नहीं पता कि सोफी बहन ने ऑकलैंड पर सोफी ज्वेलर्स के नाम से गोल्ड जेवरात की दुकान खोल दी है।
5: सोफी ज्वेलर्स?
6: सोफी नहीं, सोफी, नित नए डिजाइन के जेवरात, जिनकी क्या है बात, इंश्योरेंस और वैल्यूएशन का भी इंतजाम, लेडी स्टाफ।
5: सोफी ज्वेलर्स, 121 Oak Lane, BD94QU 01274056014। सोफी ज्वेलर्स।
7: Looking to start driving or building a strong career? With Safeway Rider, you can learn automatic or manual driving with trusted, friendly instructors. We offer theory classes online and in-class to help you pass first time. Need your taxi badge for West, North or South Yorkshire? We will guide you step by step. Want more? Train as a driving instructor with our audit-approved trainers, or get your truck, bus or forklift license and grow your future. Safeway Rider. Call today at 01274-201-679 or visit safewayrider.co.uk. Safeway Rider, helping you secure your future.
8: उन 72 साथियों में, जिनमें इनकी फैमिली के अलावा जो लोग शामिल थे, उनकी आर्मी थी, जो सिपाही थे उनके, वो सभी के सब बहुत बुलंद हौसला थे। और सबसे बड़ी बात ये कि हज़रत इमाम हुसैन से उन्हें बहुत मोहब्बत थी और वो किसी सूरत पे ये नहीं चाहते थे कि वो उनको तने तनहा छोड़ दें। हालांकि कितने मकाम पे कई दफ़ा आपने उनको टटोला, उनसे जानने की कोशिश की कि कहीं उनके दिल में कोई उथल पुथल तो नहीं हो रही, कहीं वो डर तो नहीं रहे। अगर वो जाना चाहें तो उन्होंने उनको बड़े खुले दिल से कहा कि आप जा सकते हैं, लेकिन सभी ने कहा कि नहीं, हम आखिरी दम तक आपके साथ रहेंगे। और हर किस्म की सहूबत और हर किस्म की तकलीफ को बर्दाश्त किया उन्होंने आखिरी दम तक। इसी तरीके से अब्दुल्ला बिन सुलेमान और मंजर बिन मुशमैल असदी रवायत करते हैं कि जब हम मनासिक के हज बजा लाए तो हमारी पहली कोशिश यही थी कि जितना जल्दी हो सके अपने आप को हजरत इमाम हुसैन तक पहुँचाएँ और इनके हालात से बाखबर हो जाएं। चुनाचा हमने जल्दी जल्दी सफ़र करना शुरू कर दिया, हत्ता कि मंजिल जोरूद पर पहुंच गए। यहाँ पर कयाम की गरज से सामान उतारा तो देखा कि नागाह दूर से अहले कूफा में से एक शख्स गर्दो गुबार से जाहिर हुआ। लेकिन जब इसने इमाम हजरत इसने इमाम हुसैन अलैहिस्सलाम को देखा तो अपना असल रास्ता तब्दील कर लिया। हजरत इमाम अलैहिस्सलाम ने एक लम्हा तक इंतज़ार किया कि इससे मुलाकात करें, लेकिन ऐसा ना हो सका और इमाम ने अपना सफ़र जारी रखा। हमने आपस में मशवरा किया कि इस शख्स के पास जाकर कूफा के अहवाल और हवादिस के बारे में मालूम करें। चुनाचा हम जल्दी से इसके पास गए, सलाम किया। इसने कहा वालेकुम सलाम। हमने पूछा कौन होते हो? कहा असदी। हमने कहा हम भी असदी हैं, तुम्हारा क्या नाम है? कहा बकरिया बकीर बिन मशबा। हमने भी अपना नाम नसब बताया और इससे पूछा कूफा के क्या हालात हैं। उसने कहा कि जब मैं कूफा से निकल रहा था तो देखा कि इस वक्त मुस्लिम बिन अकील और हानी बिन अरवा के पाँव में रस्सी बांधकर बाजार में घसीटा जा रहा था। बस हम इसे अपने साथ लेकर खिदमत इमाम में हाजिर हुए और इस वक्त रात हो चुकी थी और इमाम भी मंजिले سالبیہ میں فروکش ہو چکے تھے. امام علیہ السلام کی خدمت میں پہنچ کر ہم نے سلام کیا. امام علیہ السلام کا جواب دیا. ہم نے عرض کیا اللہ کی آپ پر رحمتیں ہوں, ہم ایک خبر لائے ہیں, اگر آپ مناسب سمجھتے ہیں تو یہیں پر سب کے سامنے بتا دیتے ہیں ورنہ تنہائی میں عرض کر دیتے ہیں. امام نے ہماری اور اپنے اصحاب کی طرف دیکھا اور فرمایا ہم ان سے کوئی بات نہیں چھپاتے. ہم نے عرض کیا اس سوار کو تو آپ نے دیکھا ہوگا جو ہماری طرف آ رہا تھا. فرمایا ہاں میں نے دیکھا ہے. عرض کیا کہ وہ ہمارے قبیلہ بنی اسد سے تعلق رکھتا ہے, صاحب الرائے, راست باز اور عقل مند انسان ہے. اس نے بتایا ہے کہ مسلم اور ہانی کو شہید کر کے ان کی لاشوں کو بازار میں گھسیٹا جا رہا ہے. یہ میں نے اپنی آنکھوں سے دیکھا ہے. سن کر امام عالی مقام نے فرمایا انا للہ و انا الیہ راجعون رحمت اللہ علیہما. اس گفتگو کی کئی بار دہرایا. پھر ہم نے عرض کی کہ حضرت کچھ تو فرمائیے, آپ کیا کہتے ہیں؟ اس پر انہوں نے کہا, وہ تب بھی تھوڑی دیر خاموش رہے. پھر ہم نے کہا مولا آپ کو خدا کی قسم آپ اپنے اہل بیت کو لے کر یہاں سے واپس لوٹ جائیں, کیونکہ اب کوفہ میں آپ کا کوئی بھی یار و مددگار نہیں ہے. ہمیں ڈر ہے کہ کوفہ والے کہیں آپ کی دشمنی کے لیے کھڑے نہ ہو جائیں. تو اس وقت امام نے اولاد عقیل کی طرف متوجہ کر فرمایا اب جب کہ مسلم شہید ہو چکے ہیں آپ لوگوں کی کیا رائے ہے؟ سب نے یک زبان ہو کر کہا ہم واپس ہرگز نہیں جائیں گے, ہم مسلم کا انتقام لیں گے یا خود شہید ہو جائیں گے. امام علی علیہ السلام نے کہا کہ ان کے بعد دنیاوی زندگی میں کوئی خیر نہیں ہے. جب ہم نے سمجھ لیا ہے کہ امام علیہ السلام اپنے ارادے میں پختہ ہیں اور اپنے سفر کو جاری رکھنا چاہتے ہیں تو عرض کیا کہ ہم آپ کے لیے خدا مند عالم سے رحمت کی دعا کرتے ہیں. تو امام نے فرمایا خدا تم دونوں پر رحم کرے. اس کے بعد امام علیہ السلام کے صاحب نے عرض کیا مولا خدا کی قسم کوفہ میں آپ کی اور جناب مسلم کی نوعیت میں بہت فرق ہے. جب آپ کوفہ میں تشریف لے جائیں گے تو وہاں کے لوگ بڑی حد تک آپ کی طرف لوٹ آئیں گے. امام علی علیہ السلام نے یہ سن کر خاموش ہو کر کہا کچھ نہیں بولے. بعض مورخین لکھتے ہیں جیسے کہ جب حضرت مسلم کی شہادت کی خبر امام تک پہنچی تو جو لوگ مال و مقام کے لالچ میں آپ کے ہمراہ آئے ہوئے تھے آپ سے جدا ہو گئے اور آپ کو تنہا چھوڑ کر چل دیے. آپ کے ساتھ صرف اہل بیت اور کچھ خاص صحابی رہ گئے تھے. بعض روایات کے مطابق جب امام علی مقام نے جناب مسلم العقیل کی شہادت کی خبر سنی تو فرمایا خدا مسلم پر رحمت نازل کرے, وہ تو رحمت الہی بہشت بری اور رضوان اللہ کی طرف چلے گئے ہیں. اپنی ذمہ داری کو خوب نبھایا, اب ہماری ذمہ داری باقی رہ گئی ہے جسے ہم نے خوب نبھانا ہے. تو بات یہ چلتی رہے گی پروگرام کے اینڈ تک. ہم اپنی عقیدت کے پھول ان پر نچھاور کر رہے ہیں اور ہم جب بھی ان کا نام لیتے ہیں تو خود بخود ایک جسم پر رحشت طاری ہو جاتا ہے اور آنکھوں سے آنسو بہنا شروع ہو جاتے ہیں. تو یہ محبت کا, عقیدت کا, احترام کا ایک ذریعہ ہے, طریقہ ہے جو میں آج پیش کر رہی ہوں. اللہ تعالیٰ ہم تمام مومنین کو, ہم تمام مومنات کو یہ سلیقہ ان تک اپنی محبت پہنچانے کا, ان سبھی میں یہ سلیقہ پیدا کرے اور یہ محبت جو ہمارے دلوں میں ہے یہ سبھی کے دلوں میں, تمام مسلمانوں کے دل میں

0: जिनके लिबास आम से दुल्हे को शहजादा बना दे।
1: मिलान दुल्हा हाउस 8183 व्हाइट एबे रोड ब्रैडफोर्ड BDH8DR टेलीफोन 07885428349 अदर ब्रांच द मुगल एम्पोरियम 1304 लीड्स रोड ब्रैडफोर्ड 3।
0: सुनिए, जैसा भाभी ने कारपेट डलवाया है हम भी बिल्कुल वैसा ही डलवाएंगे।
1: तुम्हें पता है भाभी ने बॉबीज कारपेट्स के स्पेशल ऑफर्स का फायदा उठाया है, जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड, दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स।
0: खूबसूरत कारपेट्स, लेमिनेट लाइनो और वो भी फ्री मेजरिंग, फ्री कोटिंग और फ्री डिलीवरी के साथ। बॉबीज कारपेट्स, लिस्टेड डाइक, ट्रैफिक लाइट्स, ओल्ड मिस्टर वैल्यू बिल्डिंग, BD3ADN। बॉबी आइए, भाभी लाइए
2: और दीवान
0: से
2: कारपेट
0: से घर से जाइए
2: और हमेशा हमारी आंखों से حضرت امام حسین، حضرت عباس حسین، ان کے پورے قبیلے کے لیے ہماری آنکھیں چم چم ہر محرم میں بہتی رہیں گی۔ کاش ہم سبھی اس قربانی کو جس مقصد کے لیے انہوں نے دی تھی، اس مقصد کو لے کر اپنی زندگی میں تگ و دو کرتے رہیں اور اسلام کو بلند کرنے کے لیے ہر ممکن کوشش کریں۔ دنیا بھر میں مسلمانوں کا بول بالا ہو، آمین۔ اسی کے ساتھ میرے شو کا ٹائم ختم ہو گیا ہے، مجھے